0: राम्रो चौतारी यो हो अकल्यान्डको रेडियोमा गुन्जिने नेपालीहरूको एकमात्र ढुकढुकी
1: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार
2: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 प्लानेट एफएम 104.6 अथवा इन्टरनेटमा planetaudio.com